सुनिछन्ति म्यूजिकली योर आकाशवाणी एफएम रेनबो कटक 100.4 दिल से दिल तक शंख ध्वनि र माधुर्य मन्दिर घण्टी र अलौकिक नाद एवं भक्ति र सुगन्ध नै आपणको स्वागत गरुछु एफएम रेनबो र ए भक्तिमय अर्घ्य थालीको।